الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم صدق الله العظيم محترم ومكرم سامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد اور ہمارا یہ پروگرام سن رائز ریڈیو 103.2 FM 100.6 FM اکراس ویسٹ یارکشائر اور ڈیب کے اوپر بھی ہوتا ہے اینڈ پوری دنیا کے اندر آپ سن سکتے ہیں www.sunrise.radio کے اوپر اور ہمارا یہ پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک یو کے ٹائم لائیو ہوا کرتا ہے ہر جمعہ کی شام کو اور آج کی تاریخ فرائیڈے 18th of September 2026 18 تاریخ ہے ستمبر کی 2026 اور اس سیشن کے اندر آپ بھی حصہ لے سکتے ہیں ہماری اسٹوڈیو کا نمبر 01274-306-66 I'm your host مولانا فضل داد and this is Sunrise Radio 103.2 FM 100.6 FM across West Yorkshire also available on DAB similarly you can listen to us on the internet throughout the world and also using the Sunrise app on the internet www.sunrise.radio our session is live every Friday evenings between 8 o'clock and 9 o'clock UK time Today the date is Friday 18th of September 2026. You're most welcome to take part in this session. The number for our studio is 01274-306-66. 01274-306-66. It could be an Islamic question. Or it could be regarding our current issues, whether they are local, national or international. You're most welcome to take part, even if it's something positive that you would like to share with our listeners. And you want to pass on some information. Sometimes a question could be for information purposes, to seek information or to pass on information. آپ سوال کر سکتے ہیں چاہے وہ کوئی دینی مسئلہ ہو یا حالات حاضرہ کے اوپر کوئی تبصرہ ہو چاہے ہمارے لوکل حالات ہوں ملکی حالات ہوں یا بین الاقوامی انٹرنیشنل حالات ہوں ان تمام کے اوپر آپ اگر بات کرنا چاہتے ہیں تو یہ موسٹ ویلکم یا اگر کوئی اچھی بات فائدہ مند نفع بخش بات کوئی ہو جو آپ شیئر کرنا چاہتے ہیں ہمارے لسنرز کے ساتھ تو یہ موسٹ ویلکم آپ آن ایئر آ سکتے ہیں اور آپ شیئر کر سکتے ہیں ہم بھی آپ کی بات سنیں گے اور باقی جو ہمارے سامعین ہیں انشاءاللہ وہ بھی آپ کی بات سنیں گے انشاءاللہ قرآن کریم کی آیت میں نے تلاوت کی ہے اور اس کے اندر اللہ رب العزت نے ایک بہت ہی اہم اصول ہمیں بتلایا ہے I have recited a verse from the Quran and in there Allah subhanahu wa ta'ala has given us a very important principle a very important principle of life چنانچہ چوتھے پارے کی پہلی ہی آیت ہے
لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم. فرمایا تم ہرگز نیکی کے اعلیٰ درجے کو نہیں پا سکتے اس وقت تک جب تک کہ آپ اس چیز کو خرچ کریں جو آپ کو سب سے زیادہ محبوب ہو. مطلب یہ ہے کہ جس وقت جو آپ کی یہاں سب سے محبوب, جو آپ کو چیز سب سے اچھی لگتی ہے, آپ کے دل کے قریب ہے, آپ کو سب سے زیادہ پسند ہو, وہ چیز آپ جب خرچ کریں گے, وہ چیز آپ صدقہ کریں گے, وہ چیز آپ دیں گے ہدیتاً تحفتاً صدقتاً, چاہے صدقہ کے طور پر, ہدیہ کے طور پر, تحفے کے طور پر, کسی کو استعمال کے لیے, جو آپ کو سب سے زیادہ محبوب چیز ہے وہ جب آپ خرچ کریں گے, وہ جب آپ دیں گے, تو اس وقت آپ نیکی کے جو اعلیٰ درجات ہیں اس وقت پہنچیں گے. جب تک یہ ہم کر نہیں سکتے اس وقت تک تم نیکی تو پا لو گے, نیکی تو آپ کو ضرور ملے گی کسی اچھے کام کے اوپر, لیکن وہ اعلیٰ قسم کی نیکی نہیں ہوگی. The verse I have recited, Allah subhanahu wa ta'ala is helping us understand a very, very important principle. And that Allah is telling us is that you cannot attain the highest levels of good deed until you spend what is most beloved to you, what you like best. If you can detach that from yourself and give that, whether it's in the form of sadaqah, charity, whether it's in the form of a gift, hadiyatan, tuhfatan, whether it's to lend or borrow from somebody, in any case, when you have reached to the level that the most beloved thing, the closest thing to your heart, what you like the best, if you are prepared to give that up for the sake of somebody else, only then you have achieved the highest levels and the great standards of the good deeds. Otherwise, good deeds, there are millions, but the highest level and the strongest one in qualitative sense, those can only be achieved, وہ صرف حاصل ہو سکتے ہیں جبکہ آپ کو محبوب ترین چیز ہو. آپ کے یہاں مہمان آئے ہوئے ہیں تو آپ نے اپنے لیے کھانا رکھا ہے, لیکن کہتے ہیں یہ اچھا جو کھانا ہے ان مہمانوں کو دے دو, یہ تو ہم نے کئی مرتبہ دیکھا ہے. آپ کے یہاں مہمان آئے ہیں تو آپ سب سے پہلے ان کو کھانا دیں گے اور گھر والے بعد میں ہم کھا لیں گے اگر کوئی بچ گیا, نہ بچا تو کوئی بات نہیں, ہماری عزت تو رہ جائے گی. یہ بات تو ہم نے دیکھی ہے اور سنی بھی ہے اور اس کا تجربہ بھی ہے, لیکن اگلی بات کہ جب آپ کسی کو کوئی چیز صدقے کے طور پر دیتے ہیں تو آیا جو آپ کے اترے ہوئے پرانے کپڑے جو اب آپ کو ضرورت نہیں ہے, تو بجائے ان کو پھینکنے کے یا بجائے اپنے کبرز کے اندر یا وارڈروبس کے اندر ان کو جمع کرتے ہوئے کہ اب جگہ باقی نہیں رہی, ان کو کسی طریقے سے نکالنا ہے, وہ پرانے کپڑے تو آپ دے دیں گے, لیکن کتنے ایسے لوگ ہیں جو یہ کہیں کہ بھائی وہ جو غربا فقرا مساکین ہمارے علاقے کے اندر ہیں ان کو ہم نئے کپڑے خرید کر ان کو دے دیں گے اور وہ کپڑے جو مجھے خود پسند ہو. اصل امتحان اور اصل ٹیسٹ اس کو کہتے ہیں. I was just mentioning that those things that you like really a lot, to be able to give that in charity, to be able to give that away as a gift,
That is the standard, that is the high standards that we should be aiming for. And the example I gave was that many a time when you have guests in your house, to give them the warm food and let them eat first out of respect, because you feel if I didn't do that, it will decrease my respect in their eyes. So in these circumstances, when you are giving them food first and then eating, giving them the warm food, the guests, and eating the cold afterwards yourself, or making sure they are comfortable although you are standing up or walking around in the house, in the restaurant, whatever it may be, that is not trying to achieve the good deed. What you are in essence trying to do over there is trying your best to keep your respect, or in another way you can say avoiding losing respect, because if you didn't do that, you would lose respect. So in essence, you are avoiding losing respect. Apni be-izzati se apni hifazat kar rahe hai. Wahan tum neki ki niyat nahi kar rahe ho. In those circumstances, illa mashallah, haan, baaz log honge, lekin main general baat arz kar raha hoon. I'm talking in general terms. When the guests come, just to keep that respect, you will notice the children, they will be banned from eating or drinking. They will say, can you sit to the side and let the guests have the food? Bachcho ko kahenge, bhai side mein ho jao. ऊपर जाओ खेल खेलने शुरू कर दो, ये नीचे वाले कमरे के अंदर चले जाओ खेलने के, ये बाहर मौसम अच्छा है, तुम सब बाहर चले जाओ गार्डन के अंदर या बाहर पार्क के अंदर और तुम खेलते रहो। और नियत उस वक्त यही होती है कि इन बच्चों को हटा दें ताकि गेस्ट्स आराम से खा ले और इनके दिल के अंदर हमारी इज्जत आ जाए। और अगर इधर बच्चे आगे पीछे भागते रहेंगे, किसी ने कोई खाना ले लिया, किसी ने फ्रूट ले लिया, किसी ने कोई हड्डी ले ली, किसी ने कबाब ले लिया, किसी ने कोई और चीज़ ले ली, तो कहीं ऐसा ना हो कि वो मेहमान हमारे घराने हमारे घर के बारे में बुरा सोचने लगे और हमारी बेइज्जती ना हो जाए। बाज़ औक़ात बच्चे आम तौर पर उनको ज़रूरत नहीं होगी उन फ्रूट की या खानों की या बिस्किट की, लेकिन जो ही मेहमान आएंगे तो अजीब बात, उस वक़्त उनको वो जो आपने एप्पल काटा हुआ है, सेब काटा हुआ है और रखा हुआ है, वैसे आप उनको खिलाएंगे नहीं खाएंगे, अभी जाकर वहाँ वो सेब का हिस्सा भी ले लेंगे, केला पड़ा हुआ है थोड़ा सा काटे हुए वो भी ले लेंगे, बिस्किट पड़े हुए एक ले दूसरा तीसरा। तो बच्चों को अल्लाह रब्बुल इज़्ज़त ने एक अजीब तरबियत दी हुई है, और आपको भी ये पता है, और जो मेहमान आपके यहाँ आए हुए हैं उनके यहाँ भी बच्चे हैं और उनके साथ भी यही होता है, लेकिन फिर भी इसके बावजूद आप अपनी इज्जत रखने के लिए, बेइज्जती से बचने के लिए, अपना नाम उन मेहमानों के सामने बड़ा करने के लिए आप बच्चों को भी निकाल देंगे, खाना भी उनको जल्दी दे देंगे, खुद भी नहीं खाएंगे, इल्ला माशाल्लाह अगर बास औकात इंसान उनके साथ बैठ जाता है। और अगर आप उनके साथ बैठ भी जाएं तो हमेशा कोशिश करेंगे भाई मैं जल्दी ना खाऊं, कहीं ऐसा ना हो कि वो जो चावल है, गोश्त है, सालन है, दाल है, उनके लिए कम ना हो जाए। रोटी जल्दी ना खाऊं, कहीं ऐसा ना हो कि उनको ज़रूरत हो ये कम ना हो जाए। जानबूझ कर खुद वो जो कबाब है या समोसा है वो नहीं खाएंगे, क्यों? ऐसा ना हो कि उनके लिए कम ना हो जाए। तो उन मौक़ों के ऊपर आप कुर्बानी नहीं कर रहे नेकी के लिए, बल्कि उस वक़्त जो आप कुर्बानी कर रहे हैं अपने आप को भूखा रख रहे हैं, बच्चों को दूर रख रहे हैं, अपने आप सही तरीके से खाना नहीं खा रहे और उनको खाना दे रहे हैं, आप उस वक़्त नेकी की नीयत से नहीं कर रहे, बल्कि उस वक़्त आप अपनी इज्जत की हिफाजत के लिए कर रहे हैं, बेइज्जती से बचने के लिए। और ये बात कि इस तरीके से अगले शख्स के ऊपर रोब पड़ेगा कि देखो इन्होंने इतने खाने बनाए, मुख्तलिफ खाने बनाए, मुख्तलिफ चीज़ें बनाई हैं, गर्म गर्म रखी हैं, वहाँ से हम पेट भर कर आए हुए, ये बतलाने के लिए, तो एक किस्म का दिखलावा भी हो गया अपनी इज्जत। तो मेरा कहने का मकसद
یہ پوری تفصیل اس لیے عرض کی کہ قرآن کریم نے ہمیں جو قرآن کریم what it has told us is that we show sacrifice and we sacrifice that which is the closest to our heart. ایک صحابی ہے رضی اللہ تعالیٰ عنہ اپنے باغ کے اندر نماز پڑھ رہے تھے. نماز جب پڑھ رہے تھے تو اتنی دیر میں ایک پرندہ آیا اور پرندہ آ کر درخت کے اندر وہ کھیلنے لگ گیا. کھیلتے کھیلتے بعض اوقات وہ پھنس گیا. اس دوران وہ اپنے آپ کو وہاں سے چھڑانے کی اس نے کوشش کی بڑی, کبھی ادھر کبھی ادھر. صحابی فرماتے ہیں میں نے جب دیکھا کہ یہ پرندہ ادھر ہے تو میری نظر پوری اس کے اوپر گئی. وہ کبھی اس طرف جاتا ہے کبھی اس طرف جاتا ہے. مجھے نماز کے اندر نماز بھول ہی گئی, میری توجہ ادھر سے ہٹ گئی. فرماتے ہیں میں نبی پاک صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا. میں نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم, میں نماز پڑھ رہا تھا اور اس باغ کے اندر اس پرندے کو دیکھتے ہوئے اور وہ ایک درخت سے دوسرے پھر اس درخت کے اندر وہ پھنس گیا, پھر اس کے اندر کافی دیر رہا, پھر اس طرح کرتے کرتے اس باغ کی وجہ سے میری نماز کے اندر اثر پڑا. اور اثر جب پڑا تو مجھے یہ محسوس ہوا کہ یہ باغ میری نماز کے اندر خلل کی وجہ بنی, اس لیے میں اس باغ کو اپنے یہاں رکھتا نہیں ہوں, اس کو اللہ کے راستے کے اندر میں صدقہ کر دیتا ہوں. آئی ایم گیونگ دس ان ٹو دا پاتھ آف اللہ بیکاز آئی فیل دس واز دا کاز آف ڈسرپشن ان مائی نماز. آئی واز پریئنگ اینڈ دس لٹل برڈ کیپ فلٹرنگ اراؤنڈ, اٹ گاٹ اسٹک فار ا وائل اینڈ دین اٹ فلٹر آؤٹ آف دیئر فرام ون ٹری ٹو اندر. اینڈ آئی واز واچنگ in this beautiful garden of mine and now I feel my salah was spoiled because of this beautiful garden, therefore I give it into the path of Allah. اور دوسری روایت میں آتا ہے کہ ایک صحابی رضی اللہ تعالیٰ عنہ جب انہوں نے یہ آیت سنی تو ہو سکتا ہے یہ وہی صحابی ہوں یا دوسرے صحابی ہوں. ایک صحابی رضی اللہ تعالیٰ عنہ انہوں نے جب یہ آیت سنی کہ لن تنال البر, آپ کامل نیکی کو ہرگز نہیں پہنچ سکتے جب تک کہ آپ خرچ نہ کر دیں وہ چیز کہ جو آپ کو محبوب ہو, that which you love the best, until you do not spend that in the path of Allah you cannot attain the highest and the perfect level of goodness, of نیکی, of good deeds. تو یہ صحابی فرماتے ہیں جب میں نے یہ بات سنی تو میں تھوڑی دیر کے لیے سوچنے لگ گیا کہ مجھے سب سے پیاری چیز کیا ہے, واٹ از اٹ دیٹ آئی لو دا بیسٹ. اینڈ یو ہیو ٹو تھنک اباؤٹ اٹ, یور ایسٹس. اے پرسن ان دس ڈے اینڈ ایج, وی یو ہیو یور ویکل, پیپل لائک دیئر ویکلز, یو ہیو یور مینشن اور اے ہاؤس, پیپل لائک دوز. سم پیپل ہیو اے ہیوج آرچرڈ, بعض لوگوں کے بڑے بڑے باغات ہوتے ہیں. سم پیپل ہیو گارڈنز, سم پیپل ہیو لینڈ, مینی مینی ایکرز آف لینڈ, اینڈ دے فیل پراؤڈ دیٹ دس از مائی لینڈ اینڈ دس لاٹس اینڈ لاٹس آف ہارویسٹ کمنگ فرام ہیئر. ان کے پاس زمین در زمین ہوتی ہے اور وہاں سے فصل در فصل نکلتا ہے, تو وہ اس کے اوپر خوش ہوتے ہیں, ناز کرتے ہیں. تو مختلف لوگ جو ہیں وہ مختلف چیزوں کے اوپر خوشی کا اظہار کرتے ہیں. ہمارے اس دوست چند دن پہلے کہنے لگے کہ میں نے یہ نیا فون لیا ہوا ہے. میں نے کہا اچھا, ان سے پرائس پوچھی, پتہ چلا تقریباً 1000 pounds کے قریب ہے. اب بھائی میرے لیے تو بہت بڑی چیز. اس نے کہا یہ مجھے بڑا ہی قریب, بڑی دیر تک میں اس کے انتظار کر رہا تھا. آئی واز ویٹنگ فار دس فار اے لانگ ٹائم. اب دا پرائزڈ پوزیشن آف دس پرسن از دیٹ فون. دیٹ پرسن لوز دس فون سو مچ, ہی ہیڈ بین ویٹنگ فار اٹ فار اے ویری ویری لانگ ٹائم. ناؤ دیٹ ہی ہیز اٹ, ہی فیلز ویری پراؤڈ آف اٹ.
Some people, so different people have different things they like. Somebody else may not have that as their prized possession. वो उनके लिए हो सकता है कि उनकी सबसे महबूब चीज न हो. तो खैर इस सहाबी के बारे में वो फरमाते हैं कि ये जो बाग था ये बाग मेरा सबसे ज्यादा महबूब था. This was the most beloved in my eyes. And when I heard this verse of the Quran in which Allah tells us that spend the most beloved thing to you, he came to the Prophet sallallahu alayhi wa sallam and he said, Ya Rasulullah sallallahu alayhi wa sallam, I've just heard this verse that's been revealed upon you. Aapke upar ye ayat nazil hui hai. Aur mere yahan, mere nazdeek, sabse zyada mahboob cheez jo hai, wo ek baag hai. और मैं ऐसे करता हूँ उसको अल्लाह के रास्ते में सदका कर देता हूँ, आपको दे देता हूँ, जहाँ भी आप चाहें आप उसको खर्च कर दें, उसको बेच दें, उसका पैसा तकसीम कर दें या उस बाग को तकसीम कर दें, जैसे भी आप चाहें, वट एवर यू वॉन्ट टू डू, ये मोस्ट वेलकम टू द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम. ही नोटिस्ड स्ट्रेट अवे द सिंसेरिटी ऑफ दिस सहाबी. इस सहाबी का इखलास फौरन देख लिया और नबी को पता था कि ये अपने दिल से ये बात कह रहा है, वैसे ऊपर से नहीं कह रहा. तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐसे करो, इसको अपने जो रिश्तेदार हैं उनके ऊपर सदका कर लो. द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम एडवाइस, ही सेड, गिव दिस एज चैरिटी टू दोज रिलेटिव्स ऑफ योर्स हु आर क्लोज टू यू एंड हु आर इन नीड ऑफ समथिंग लाइक दिस, जिनको इसकी ज़रूरत हो. ये बड़ी हिकमत थी उसमें, यह है कि अगरचे इस सहाबी ने बड़ी ही नेकी का काम किया, आला तरीन नेकी का, कि उसको सबसे ज़्यादा महबूब ये बाग था वो दे दिया, लेकिन फिर भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने कम से कम इतना किया कि उसके फैमिली के अंदर रहे, ताकि डायरेक्टली या इनडायरेक्टली उसका उसके साथ ताल्लुक रहे. द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम वेरी वाइज, डिड समथिंग वेरी वेरी विद ग्रेट विजडम, वेरी डीप, एंड ही सेड, गिव दिस सदका टू योर रिलेटिव्स, अपने रिश्तेदारों को दे दो जो मुस्तहिक हों. एंड दैट वे दिस पर्सन्स होल लाइफ सेविंग्स वर्न गिवन इन सदका स्ट्रेट अवे, बट इन फैक्ट ही स्टिल हैड सम सॉर्ट ऑफ अ कनेक्शन बिकॉज हिज रिलेटिव्स वर बेनिफिटिंग फ्रॉम इट. ऑल्दो हैविंग